0: हेलो
1: हेलो
0: हेलो लेडीज की थरम द तराम नुक चरी
1: गुड आफ्टरनून गुड मॉर्निंग मैडम
0: गुड मॉर्निंग
1: मैडम आई सिंग जमी की अकोई जम निवेदिता
0: होय सिंग जमी दगी अकोई जम निवेदिता निवेदिता ngasi di kari karam ba kanaro wa phong phong tu pidoi no
1: मैडम आई सिंग जम जलो मैडम अकोई जम नुपी वे सिंग जम गाय ने मेसो दोई की ba कोई की पा alo ko ni piu bi sing oja mama se ta sing ha ye di dum tu gi ju ba se ko ji oja ni na dum tham je ge ham ba ko
0: hoi
1: lo ko na ngam se ja sing ge he ko so de gi mo de tam bi ba ta pi ko ma am na mo ni so ko gi ma so de tam ma ka na mo gi tu si ro si da mo ma kha ta ho go dui ne ba
0: hoi hoi
1: alo ma si mama ko ju mama ne na ma de gi ma dam su khang ge ma na ti su ji ma se ko na ma o ru ma tam ti da koi na ngang si ja koi ma gi lai na ma ta tum in ga ga api ga ta ba tam gi ga ba ke api wat bu de gi ha ye ni oi bu gi ko ki ta na bi ya mo na no ni mo bi mai mo ka pa la ba tam ta na ka ri ho ka da ni mo ma ta sang na ba ma tam da sang na lon sa khang da bu de gi mo ta ka ba ka ya ma tho la ya